ናይ እንሲነብ ፈህ ትየ ደባ ሚሁን ደጉኮን ኢንካሩ ኩረኒ ትየ ደባ ሚሁንገ ቬሪ ረስከላንገ ንዕመተኩገ ተረይን ኮንኮን ንዕመተከን ህየ متكئين على فرش بطائنها من استبرق وجنى الجنتين دان اورن تبهشي دان تكج متيغا لنجيجن ادان تكج بطانا ونيوس استبرقن ابهي فلا فشين ادي ए देस वरुगेगे मेवात बिन्न मीहुन्न कारी वेगेंवे फबी अई आलाई रब्बिकुमा तुकद्धिबान ए जिन्नी नाई इंसीनेव फहे तिय देबा मीहुं दुगुकों इंकारु कुरनी तिय देबा मीहुंगे वेरि रस्कलांगे निअमत्तकुगे तेरें कौंकों निअमत्तकं हैये

0: السلام عليكم. मी दिवेरा जेग अडा माहल विरासत इस्लामिया क्वेगें अरे बस केवा दिन मग मकसद का था यार कफनवा प्रोग्राम में प्रोग्राम के नस्ते नी माहल विरासत इस्लामिया के दारी वरु अदर्स सानी वल अरबाउन बाद अल मिया सते क सालिस देवन फिलावर
1: अस्सलाम अलैकुम व रहमतुल्लाह व बरकातहु
2: व अलैकुम अस्सलाम व रहमतुल्लाह व बरकातहु
3: मि ज़माना की इल्म साइंस गोतुम एहन जमान तक गंजहा फावा जमाने जमानों के कुरियर मा तरक्की बिना फावनी इल्म के मच्च फ्लोक वाक तक अबातिल तक की मैं जमानों के कुरियरा फावा इंसान आय कबूल करूं माफ़ से है चिकम गा नुए
1: मैं जमानों के इल्म का बड़ा बार लेनी अमली मैदान थियरी की माँ का अहमियत कम दे फैवा इच कम गा नुबेले वे थियरी ये कबूल कुरी ना मवेस ए थियरी कबूल कुरे वे दर्जा दनी अमली मैदानु इंसाना ए थियरी ये हागी गतु गा अतुं हिफा ललुं दुशुम नून नमा एई बेकार फुलोक वाह के फदा थियरी ये कम गा नुनी नुबेले वे
3: अहर मेंगे बाई आदखा दया माँ हावलुगे तेरेगा हिंगा बाई कंतता की मिदन्यों उसूल नुफते कंत तके एकम के हकीयत की वकेच्चे एकमामे दु बोधा जमान सुरे आहार में देखा मुंगन्ना नी ऐहिंग बतक मिफिलारों का एकाल देती मिसाल देखो दिन गणस्त्री तो बदाना
4: रक्सु सगाबीन
3: सगाबीन मी जम्मू एके मुफ्रद की ثعبان مانيكي حرف رقص مي كلمة مانيكي نشم حرف لوا نتو مكي هندين تريغا ورا مشهور كمي
5: رأيت هنديا ومعه سلة فيها ثعابين
3: أهرين إنديا ميهك دشيمو اينا أتوغا واشغاندك اي مي واشغاندوغا حرفتا كتبي
5: وهو يرسل نغمات موسيقية من مزماره
1: نغمات
3: راغ نوتا ادو
1: موسيقية
3: ميوزيكي
1: مزمار
3: اونوغاندو نوتا دماري
5: فتتراقص الثعابين امامه
3: حرفتا اينا كلمتيغا اهندو نشم فرا
5: والناس سعداء يشاهدون ويصفقون
0: سألت والدي هل تطرب الثعابين لنغمات الموسيقى
3: حرفت ميوزيكو جي عدت هاجن اي ميوزيكو على نشنيته
6: ضحك ابي وقال الثعابين لا تطرب